0: बेनीको बजार जता माया उतै छ नजर। हजुर श्रोता, यो साङ्गीतिक धुन सँगै कार्यक्रम परदेशीको सन्देश सुरु भइसकेको छ। यहाँहरू सबै सबैलाई हार्दिक स्वागत छ र नमस्कार पनि छ। मेरो नाम हो निशा गुरुङ र मलाई आज साथ दिँदै हुनुहुन्छ दिदीले, र दिदीलाई पनि कार्यक्रममा स्वागत गर्छु।
1: नमस्ते नमस्ते निशा, अनि यति बेला परदेशीको सन्देश सुनेर बस्नुभएका सम्पूर्णलाई हार्दिक स्वागत तथा नमस्कार छ म मीना थापाको तर्फबाट।
0: आज त हामी दुई दिदी बहिनी छौँ दिदी, दाजु अहिले विदामा हुनुहुन्छ होइन, र अर्को साता भने अवश्य पनि उहाँ आउनुहुनेछ। र अहिले त हाम्रो महान चाड बडा दसैँ घर आँगनमा आइसकेको छ, र एकदमै अहिलेको मौसम भनेको घमाइलो रमाइलो लागिरहेको छ होइन दिदी।
1: पक्कै पनि पक्कै पनि, निशाले भने जस्तै गरेर हाम्रो महान पर्व बडा दसैँ हाम्रो घर आँगनमा आइसक्यो भन्नुपर्छ। अब धेरै दिन बाँकी छैन, त्यसैले निशाले भने जस्तै एकदमै रमाइलो एकदमै घमाइलो मौसम भइरहेको छ। हुन त योभन्दा अगाडि चाहिँ फेरि एकदमै पानी ननिस्तब पानी आएर धेरै धनजनको क्षति पनि भएको छ है निशा।
0: हो हो, पक्कै पनि हजुर दिदी, बाढी पहिरो होइन, यो प्राकृतिक प्रकोपले त अब वर्षेनी हामीलाई पिरोल्छ, चाडबाडहरू पनि फेरि लर्को लागिसकेको छ। यस्तो स्थितिमा छौँ कि चाडपर्व पनि आउँदैछ र हामीले धेरैभन्दा धेरै दाजुभाइ दिदीबहिनीहरू पनि गुमाउनु परेको अवस्था छ। यो अवस्थामा हामीले अब चाडपर्व मनाउने कि नमनाउने त, हुन त आफ्नो आफ्नो निजी कुरा हो होइन, अब आफूले जे सोच्नु भएको छ त्यही गर्ने हो हुन चाहिँ। तर मेरो पर्सनल कुरा गर्नुहुन्छ भने म भने मनाउँदिनँ दिदी है। धेरै हाम्रा दाजुभाइ दिदीबहिनीहरूले ज्यान गुमाउनु परे, उहाँहरूको आफन्तजन परिवारजन होइन एकदमै शोकमा हुनुहुन्छ भन्दाखेरि हामीले एक वर्ष नमनाउँदैमा त्यो धेरै ठुलो कुरा त होइन नि दिदी होइन।
1: हजुर निशा, अब ढिला नगरी हामी ठेगाना भन्नुपर्छ। ठेगाना यस प्रकार छ, कार्यक्रम परदेशीको सन्देश, BFBS नेपाल, पोस्ट बक्स नम्बर 5095, काठमाडौँ नेपाल, र BFPO ठेगाना BFBS नेपाल SQBJN BFPO4, इमेल आइडी BFBS गोर्खा@BFBS.com, र हाम्रो फेसबुक पेज छ BFBS गोर्खा। तपाईँले टाइप गर्नुभयो भने पहिलो लोगोको पेज यहाँले भेट्न सक्नुहुन्छ, यसमा पनि तपाईँहरू जोइन हुन सक्नुहुन्छ। र हाम्रा फोन नम्बरहरू छन् 54285054 55 54 37 364 र 54 33 930 हाम्रो फोन नम्बर हो।
0: हजुर दिदी, अर्को हप्तादेखि त दसैँ पनि सुरु भइसक्छ दिदी है,
1: पक्कै पनि
0: अर्को आइतबार त घट स्थापना परेको छ
1: है।
0: हो, अब दसैँ पनि कति छिटो आइसक्यो,
1: हेर्दा हेर्दै दसैँ पनि आइसक्यो।
0: हजुर,
1: मौसम हेर्दा पनि दसैँ आयो कि जस्तो, एकदमै घमाइलो रमाइलो अहिले भइरहेको छ त्यो।

0: र पनि दसैँ हाम्रो घर आँगनमा आइसक्यो कि जस्तो लाग्न थाल्यो निशा।
1: हजुर दिदी, अब यही महान चाड बडा दसैँको उपलक्ष्यमा हाम्रा दिदी बहिनीहरू जो अहिले टुआर जिआर ब्रुनाईमा हुनुहुन्छ दिदी, है उहाँको हस्बेन्ड टुआर जिआरका सदस्य हुनुहुन्छ र उहाँहरूले हामीलाई भने थुप्रै सन्देशहरू पढाउनु भएको छ जसमा चाहिँ दसैँ सन्देश पनि परेको छ है।
0: पक्कै पनि
1: हजुर, विशेष गरी उहाँहरूले बडा दसैँको अवसरमा पढाउनु भएको छ र आफ्ना घर परिवार आफन्तजनलाई दसैँको शुभकामना दिनुभएको छ है दिदी। र यी सन्देशहरू पठाउन मद्दत गर्नुहुने हाम्रा धनराज राई दाजु, त्यस्तै गरी लाल दाजु र उहाँहरूको टिमलाई हामी अन्तरदेखि नै सुरुवातमा धन्यवाद भन्छौँ।
0: पक्कै पनि हामी धन्यवाद नदिइरहन सक्दैनौँ। उहाँहरू सबैलाई हामी एकदमै मुरी धन्यवाद दिन चाहन्छौँ।
1: हजुर, र आज पनि हामीले विश्रामपछि हाम्रा दिदीबहिनीहरूकै सन्देश राख्नेछौँ। त्योभन्दा अगाडि भने हामीले केही स्वदेशी र परदेशी श्रोताका सन्देश राख्नेछौँ। श्रोता, अब हामी ढिला नगरिकन पत्रतर्फ नै लाग्नुपर्छ दिदी।
0: पक्कै पनि लागौ निशा, अब निशाको हातमा नै छ होइन।
1: एकदमै पहिलो पत्र पठाउनु हुने हाम्रा नियमित श्रोता हुनुहुन्छ राजेन्द्र बान्तवा राई पोखरी कान्छा दाजु। उहाँले चाहिँ हरेक 15-15 दिनमा पत्र पठाउँछु भनेर बाचा गर्नुभएको थियो दिदी, त्यही बाचा अनुरूप उहाँले पठाउनु भएको छ। उहाँको नेपालको ठेगाना भने भोजपुर हो र उहाँ अहिले कर्मथलो फेल्थम लन्डनमा हुनुहुन्छ। अब सुरुवातमा उहाँले हामी सबैलाई लेख्नु भएको छ, कुशल रही सोही कामना गर्छु सबै नेपालीहरूप्रति र यो आउँदै गरेको बडा दसैँको धेरै शुभकामना भनेर सुरुवातमै उहाँले बडा दसैँको शुभकामना दिनुभएको छ।
0: हजुर हजुर, राजेन्द्र बान्तवा राई दाजुलाई कार्यक्रममा स्वागत छ। हामी दुईजना दिदी बहिनी छौँ, आज विनोद दाई हुनुहुन्न, अर्को साता पक्कै पनि आउनुहुन्छ होला र कार्यक्रममा स्वागत छ। सन्चै आरामै हुनुहुन्छ होला, कुशल मङ्गलै हुनुहुन्छ होला र अस्ति आउनु भएको थियो ठ्याक्कै आज फेरि पढेछौँ भन्नुपर्छ।
1: मिना दिदी, योभन्दा अगाडिको जुन हप्ता आउनु भएको थियो होइन, त्यो बेला पनि उहाँले पठाउनु भएको थियो होइन दिदी।
0: हजुर,
1: एक हप्ताको अन्तरालपछि फेरि पनि पठाउनु भएको छ र लेख्नुहुन्छ, श्रद्धेय विनोद सरलाई गोर्खे सलाम, आदरणीय चेलीहरू निशा गुरुङ, सुसन बाला र मिना थापामा छ्याजालो सेवा अनि झोडले भनेर भन्नुभएको छ।
0: हजुर, मेरो तर्फदेखि झोडले अनि नमस्कार छ हाम्रो राजेन्द्र बान्तवा राई दाजुलाई। पक्कै पनि सन्चै आरामै हुनुहुन्छ होला, एकदमै खुसी लाग्छ हामीलाई यसरी जोडिन आउनुहुन्छ, हृदयदेखि नै धन्यवाद दिन चाहन्छु।
1: अवश्य पनि छ्याजालो र कार्यक्रममा स्वागत छ दाजु। सम्पूर्ण बिएफबिएस रेडियोमा आबद्ध कर्मचारी साथै रेडियो नेपालका मित्रहरू सबैलाई हार्दिक अभिवादन छ। असोज 18 गते अथवा भनौँ आजकै दिन होइन, जुन दिन रेडियो नेपालबाट कार्यक्रम परदेशीको सन्देश प्रसारण हुन्छ, 4 अक्टोबरमा जितिया पर्व परेको छ। जितिया पर्व महिलाहरूलाई मात्र हो, त्यसकारण उहाँहरू विशेष गरी महिलाहरूलाई शुभकामना भनेर भन्नुभएको छ।
0: जितिया पर्व हरेक वर्ष आउने गर्छ, ठ्याक्कै यो दिन नै परेको रहेछ, त्यसैले सबै महिला दिदी बहिनीहरूलाई हार्दिक शुभकामना छ हाम्रो तर्फदेखि पनि।
1: हजुर, गत भदौ महिनाको 10 गते हिमाली सुनामी भोटे कोशीको विध्वंसकारी कालो दिन अझै पनि मानस पटलमा घुमिरहन्छ, त्यसकारण सन्देश पठाउन पनि जाँगर अझै लागिरहेको छ। गत हप्ता सन्देश पठाइन र यो हप्ता छोटकरीमा पठाउँदैछु भनेर चाहिँ उहाँले लेख्नु भएको छ है। सेवा हौवा अनि दर्शन नमस्ते, मेरा अति नै आदरणीय आफन्तजन मान्यजन अनि सम्पूर्ण नेपाली दिदी बहिनीहरू दाजुभाइहरूप्रति म राजेन्द्र बान्तवा राई पोखरी कान्छा र मेरो परिवारको तर्फबाट। आदरणीय मानेजन अनि परदेशीको सन्देश सर्कलका मित्रहरू भनेर लेख्नु भएको छ। आज चाहिँ माफी चाहन्छु, हामी नेपालीले अकल्पनीय क्षति भोग्नु परेको हुँदा मलाई पत्र लेख्न जाँगर लागेन भनेर पनि उहाँले लेख्नु भएको छ। नेपालीहरूको चाडपर्व नजिकिँदैछ, खोइ के गर्ने भनेर चाहिँ उहाँ पनि दोधारमा पढ्नु भएको छ। अघि हामीले भन्यौँ नि दिदी होइन, हामी पनि दोधारमा छौँ मनाउने कि नमाउने भन्ने कुरामा, र उहाँ पनि दोधारमा हुनुहुँदो रहेछ, खोइ के गर्ने मनाउने कि नमनाउने होला, तर बैठक बसी जसरी भए पनि अगाडि बढ्नै पर्छ, समयलाई चलायमान गराउनै पर्छ भनी हामी उहाँले चाहिँ गोर्खा नेप्लिज कम्युनिटी लन्डन ब्रो हाउसलो का कार्य समितिको लामो छलफलपछि हामीले के निर्णय गरेका छौँ भने, आगामी अक्टोबर 10 तारिकमा वार्षिक सांस्कृतिक कार्यक्रम गर्ने अनि त्यसबाट रकम जुन जम्मा हुन्छ त्यो भने प्रधानमन्त्री राहत कोषमा पठाउने निर्णय भएको छ भनेर चाहिँ उहाँले GNCLBH जुन समिति छ गोर्खा नेप्लिस कम्युनिटी लन्डन हन्सलो होइन यो समिति कार्य समितिको चाहिँ बैठक बसेको कुरा पनि यहाँ लेख्नु भएको छ।
0: हजुर हजुर पक्कै पनि राजेन्द्र दाईको सोच अनि त्यहाँको होइन हजुरहरूको सबैजनाको एउटा बैठकले निर्णय गरेको रहेछ एकदमै राम्रो कामको लागि पनि भयो होइन जे गर्नुभएको छ एकदमै राम्रो कामको लागि गर्नुभएको रहेछ एकदमै खुसी लाग्यो दाई।
1: हुन त आफ्नो हृदयले र मस्तिष्कले अराए जति व्यक्तिगत रूपमा पठाइ नै सकिए तापनि यसपटकको दसैँ तिहार कल्चरल पार्टी चाहिँ खुसी होइन दुखी हुँदै भए पनि गर्ने अनि ती घाइते या बेपत्ता परिवारमा एक दुईजनालाई भए पनि मलहम पट्टी लगाउन सकिने भएको हुँदा यही कार्यक्रमबाट हामीले यस्तो निर्णय गरेका छौँ भनेर भन्नुभएको छ है। अब यो बैठकले जुन निर्णय गर्नुभएको छ एकदमै राम्रो निर्णय गर्नुभएको छ दाजु। ढिलै भए पनि जुन अहिले बेपत्ता भएका परिवारहरू छन् होइन र परिवारजनले जति पनि आफ्ना मान्छेहरू अहिलेसम्म खोजेर पाएका छैनन् घाइते भएका दाजुभाइहरूलाई पनि राहत हुन्छ नि त होइन हजुर
0: अलिकति भए पनि राहत मिल्छ।

0: आकसैमा चिल्हो कि बेसारा बबिना किरातीले गाउनु भएको यो गीत भर्खरै हामीले सुन्यौं र यसका मागकर्ता हुनुहुन्छ राजेन्द्र बान्तवा राई हजुर पोखरी कान्छा भनेर हामी उहाँलाई चिन्छौँ मार्मिक पत्र आज पनि उहाँले पढाउनु भएको थियो दिदी होइन र योभन्दा अगाडि पनि भोटेकोसीको बाढीले धनजनको क्षति गर्यो त्यो कुरालाई लिएर पनि निकै दुःखदायी पत्र लेख्नु भएको थियो र उहाँहरूको बैठकले एकदमै राम्रो निर्णय गर्नुभएको रहेछ होइन गोर्खा नेप्लिज कम्युनिटी लन्डन ब्रो हन्स्लो यो जुन कार्य समिति छ उहाँहरूको यो कार्य समितिको छलफलमा निकै राम्रो निर्णय गर्नुभएको रहेछ कल्चरल सो उहाँहरूले चाहिँ सञ्चालन गर्दै हुनुहुँदो रहेछ दिदी होइन र यो चाहिँ दसैँ पार्टी नै भन्नुपर्छ र यो अक्टोबर 10th हुँदै रहेछ र यो वार्षिक सांस्कृतिक कार्यक्रममा जति पनि रकम उठ्छन् र ती रकमहरू चाहिँ प्रधानमन्त्री राहत कोषमा उहाँहरूले पठाउनु हुने जुन निर्णय गर्नुभएको छ नि दिदी त्यो त एकदमै अति उत्तम उत्कृष्ट लाग्यो मलाई
1: एकदमै एकदमै राम्रो कामको लागि त एकदमै राम्रो भयो होइन जुन निर्णय गर्नु भएको छ एकदमै राम्रो गर्नु भएको छ
0: यहाँहरू सबैलाई धेरै धेरै धन्यवाद छ अनि बधाई पनि छ यस्तै राम्रा राम्रा कामहरू गर्दै जानुहोला होइन दिदी अब यो भन्दै हामी दोस्रो पत्रतर्फ लाग्छौँ
1: अनि निशा अब हामी अगाडि बढौँ बढ्ने क्रममा मेरो हातमा एउटा पत्र छ उहाँ हुनुहुन्छ सधैँ हामीसँग जोरिन आउने अरुणदी खत्री उहाँ चाहिँ बुढा नीलकण्ठ पासीकोट उज्यालो बस्ती शिव मन्दिरबाट हामीलाई पत्र लेख्नु भएको छ उहाँ भन्नुहुन्छ बिएफबिएसको प्रस्तुति कार्यक्रम परदेशीको सन्देशको नियमित श्रोता हुँ यो कार्यक्रम मार्फत निशा गुरुङ सुसन बाला विनोदुज खड्का आरती लम्साल निरा राणा भा मीना थापा तुलसी बस्नेत कृष्ण शर्मा र प्राविधिक मित्र नरजङ गुरुङमा बुढा नीलकण्ठ पासीकोट उज्यालो बस्तीदेखि नमस्कार छ है भनेर भन्नुभएको छ निशा
0: हजुर हजुर एकदमै नियमित श्रोता नियमित रूपमा भाग लिनुहुन्छ सुन्नु पनि हुन्छ दिदी होइन अरुण नदी खत्रीजीलाई सुरुवातमा कार्यक्रममा स्वागत छ र हामी दुवैजनाको नमस्कार पनि छ
1: निशा गुरुङ विनोद ध्वज दाजु सुसन बाला दिदीहरूसँग फेसबुकमा साथी बन्ने ठुलो इच्छा छ मेरो भनेर भन्नुभएको छ निशा के भन्नुहुन्छ
0: हजुर हजुर हाम्रो फेसबुक अफिसियल फेसबुकमा उहाँ हुनुहुन्छ होइन हुन्छ हामी त्यसको लागि धेरै ठुलो कुरा पनि होइन हामी अवश्य पनि तपाईँलाई हाम्रो फेसबुकमा एड गर्नेछौँ अरुणजी तर विनोद दाजुको भने धेरै साथीहरू भएको कारणले गर्दा एड गर्न अलिक नमिल्दो रहेछ है म भने तपाईँलाई गर्नेछु
1: अनि असोजको 3 शनिबारको दिन राति परदेशीको सन्देश कार्यक्रम दोहोऱ्याएर आएको थियो असोजको 4 आइतबारको दिन म बिहान 7 घरबाट निस्केर बिपी सङ्ग्रहालय सुन्दरी जलमा महेन्द्र चालिसेको किताब विमोचनमा पुगेर घरमा दिउँसो 2 आइपुगेको हुँदा सुन्न पाइनँ सुन्दरी जल 35 पुगे वीरगन्ज बस्नुहुने पुराना मित्र कुर्बान हवारी कोहलपुर बाँके बस्नुहुने युक्त प्रसाद श्रेष्ठ र महानन्द ढकाल जुम्ला बस्नुहुने पुराना मित्रहरू पत्रकार साथी नवराज शाही इलाम बस्नुहुने स्टार अमृत लिम्बू बेलायतमा बस्नुहुने मेरा पहिलो पत्र मित्र साथी किरण भद्राई सानुकाजी र थालुमान माबो बर्दिया बस्नुहुने पुराना मित्र साथी प्रभात सुवेदी पालुङ शिखरकोटका मित्र राजाराम राई माझी गीता कार्की उमेश रेग्मी सरस्वती राई प्रभा महत रामबहादुर खड्का ओम मणि सापकोटा विमला चिम्सी राई विमला याम्फू पञ्च खजुम पारघरी सुनिल निर्दोषी पारघरी नानु करुणा सामना तामाङ दर्पणदेविका राई रौतहत बस्नुहुने राम पुकार राई बेलायत बस्नुहुने राजेन्द्र बान्तावा राई छवि थापा धनवीर पुन सबिना मगरमा धेरै धेरै सम्झना छ भनिदिनुहोला धरानको शिखर पर्सा श्रेष्ठ र पर्साको अमर निर्दोषमा स्वास्थ्य लाभको कामना गर्दछु प्रेम ध्वज प्रधानले गाउनु भएको पर लैजाऊ फुलहरू बोलको गीत सुनाइदिनुहोला भनेर भन्नुभएको छ र उहाँले सधैँ आज पनि सानो भावना कोर्नु भएको रहेछ निशा भावना यस प्रकार छ मानिस प्रेमी हो दया भरिदेऊ मानिस प्रेमी हो दया भरिदेऊ प्रेम मन्दिर हो पूजा गरिदेऊ प्रेम मन्दिर हो पूजा गरिदेऊ हुन्छ भन्यौ र त आशा गरे हुन्छ भन्यौ र त आशा गरे बाटो कुर्दा कुर्दै झन्दै मरे बाटो कुर्दा कुर्दै झन्दै मरे तिमी आगो हुँदा म पानी बन्छु तिमी आगो हुँदा म पानी बन्छु तिमी छुच्ची भए म दानी बन्छु तिमी छुच्ची भए म दानी बन्छु, आकाश मुन्तिर उदाउँछु, आकाश मुन्तिर उदाउँछु, गाडीमा सर र गुदाउँछु, गाडीमा सर र गुदाउँछु। उहाँ हुनुहुन्थ्यो पासीकोट उज्यालो बस्तीका अरुण नदी खत्री।
0: हजुर हजुर, उहाँले जुन कुरा गर्नुभएको छ दिदी, होइन अगाडि नै के भन्नुभएको छ भन्दाखेरि परदेशीको सन्देश रिपिट भएर आयो भनेर भन्नुभएको छ। यो भने उहाँले अनलाइनबाट सुन्नुहुँदाखेरिको कुरा हो है। कहिलेकाहीँ हामीले अनलाइनबाट र हाम्रो बिएफपिएस गोर्खा रेडियोको सेटेलाइटबाट सुन्दाखेरि यो रिपिट हुन्छ, किनभने कहिलेकाहीँ टेक्निकल प्रब्लमहरू हुनसक्छ। अरुणजी, अरू श्रोताले पनि मलाई यसै गरी भन्नुभएको थियो है, कहिलेकाहीँ टेक्निकल प्रब्लम पनि हुनसक्छ, त्यो बेला रिपिट हुन्छ है। त्यो टेक्निकल प्रब्लम भनेको चाहिँ अब त्यो भवितव्य होइन, हामीले अब यो गर्छु भनेर अटोमा राखेको हुन्छ, अरू नै बजेको हुन्छ नि होइन, त्यो अटोमा राख्दाखेरि चाहिँ कहिलेकाहीँ तलमाथि हुन जान्छ। तर रेडियो नेपालबाट पनि तपाईँले सुन्न पाउनु भएको रहेछ, किनभने तपाईँ सुन्दर रिजल्ट जानुभएको रहेछ होइन। हामीले यदि अनलाइनबाट अर इन्टरनेटबाट सुन्न पाएनौँ भने रेडियो नेपालबाट त हजुर है। ल, अब तपाईँको लागि तपाईँले रोज्नु भएको गीत हामीले राखिदिएका छौँ।

0: BFBS गोर्खा रेडियोको प्रस्तुति हो कार्यक्रम परदेशीको सन्देश। हजुर हजुर, परदेशीको सन्देश यो छोटो विश्रामपछि हामी लिएर आइसकेका छौँ। यहाँहरू सबै सबैलाई पुनः स्वागत तथा अभिवादन गर्छौँ। मेरो नाम हो निशा गुरुङ र मलाई साथ दिँदै हुनुहुन्छ
1: मेरो नाम हो मीना थापा।
0: हजुर, दिदी बहिनी मिलेर आज तपाईँहरूलाई एकदमै मिठा मिठा गीत सङ्गीतद्वारा मनोरञ्जन दिइरहेका छौँ। र अब भने हामी विश्रामपछिको यो अर्को भागमा आइसकेका छौँ श्रोता। र अबको पालो भनेको के हुन्छ त मिना दिदी?
1: अह, हामी सधैँ जै गरेर आज छिनो फानो पनि गर्नेछौँ।
0: एकदमै हो, तपाईँले भन्नुभएको एकदमै सही हो दिदी। हामीले गत हप्ता पुरानो एउटा गीत सुनाएका थियौँ है, गीती प्रश्न रहेको थियो र पुरानो गीत गाउने कलाकार र ब्यान्डको नाम हामीले सोधेका थियौँ दिदी। र गीतको बोल थियो गाजलुले आँखा छोप्ने क्यारामले मेरी मायालु। यो गीत हामीले राखेका थियौँ र यसका गायक अनि ब्यान्ड कुन हो त भनेर हामीले सोधेका थियौँ। हाम्रा पुराना श्रोताहरू जसले नियमित रूपमा भाग लिनुहुन्छ, नियमित रूपमा उहाँहरूले पुरस्कार पनि प्राप्त गरिसक्नु भएको छ है, उहाँहरूले नै भाग लिनु भएको छ यसपालि पनि।
1: कतिजना आउनु भएको छ, कतिजनाले सही आन्सर दिनु भएको छ, नाम पनि भनिदिने हो कि निशा?
0: हजुर दिदी, पाँचजना श्रोताले हामीलाई फोन गर्नुभएको थियो, पाँचजनाले भाग लिनुभयो र 100% पनि उहाँहरूले मिलाउनु भयो। हेर्नुहोस्,
1: ओहो, आजको चाहिँ लक्की विनर हुनुहुन्छ त, हैन? त्यो चाहिँ भाग्यको कुरा हो।
0: एकदमै हजुर, पाँचजना श्रोताले भाग लिनु भएको छ अनि पाँचैजनाले 100% उत्तर मिलाउनु भएको छ र उत्तर रहेको छ नोर्देन तेन्जिङ गायक हुनुहुन्छ, हैन? त्यसै गरी ब्यान्ड हो द हिमालयन ब्यान्ड। र यो आन्सर दिएर अब आज को विजय हुनु भएको छ त भन्दाखेरि हामीले यी हाम्रा जति पनि श्रोता हुनुहुन्छ पाँचजना, उहाँहरूको नाम ससाना चिटमा लेखेका छौँ र हामीले बक्समा राखेका छौँ दिदी। ल, अब त्यहाँबाट एउटा चिट निकालेर तपाईँले आफै वाचन गर्नुभयो हुन्छ दिदी।
1: ओ ल, यो चाहिँ आज निशाले भन्नुभयो, को हुनुहुन्छ त लक्की विनर? ल, अब ढिला नगरी भन्न गइरहेकी छु, उहाँ हुनुहुन्छ उज्यालो बस्तीका। यो चाहिँ बुढा नीलकण्ठका नै हुनुहुन्छ, उहाँको नाम छ सरिता खड्का।
0: एकदमै बधाई छ, बधाई छ। अब हामीले उज्यालो बस्ती भन्ने बित्तिकै अरुण नदीजीको नाम आउला कि भनेर पनि सोच्नुभयो होला, होइन? र अरुणजी यसपालि भने सरिता खड्काजी हुनेर हुनु भएको छ। विजयी श्रोता सरिताजीलाई हार्दिक हार्दिक बधाई छ। जति पनि श्रोताले भाग लिनुभयो उहाँहरू सबै सबैलाई हामी अन्तर आत्मादेखि नै धन्यवाद भन्छौँ। सरिता खड्काजीलाई फेरि पनि बधाई भन्दै अब हामी लाग्छौँ श्रोताका सन्देशहरूतर्फ। र आवाजमा रहेको सन्देश सुरुवातमा हामी राख्छौँ दिदी।
1: ओम मणि सापकोटा, उहाँ चाहिँ नवलपुरका हुनुहुन्छ, उहाँको आवाज सुन्छौँ र सँगसँगै गीत पनि हामी राख्छौँ।

0: हजुर, यहाँले भर्खरै नानु गुरुङ श्रेष्ठको आफ्नै आवाजको सन्देश सुन्यौँ र सँगसँगै दसैँको गीत उहाँले मगाउनु भएको थियो, यो गीत पनि हामीले राखिदियौँ। र अब फेरि पनि अर्को सन्देश लिएर आउनु हुने बहिनी नानु माया गुरुङ हुनुहुन्छ, उहाँको सन्देश सुन्छौँ। उहाँले पनि एउटा गीत रोज्नु भएको छ, हल्ला चलेछ, राजु लामाले गाउनु भएको यो गीत पनि हामी सुन्छौँ। र पहिला भने नानु माया गुरुङको यो सन्देश सुनौँ र सँगसँगै गीत पनि हामी राख्छौँ।
1: नमस्ते, मेरो नाम नानुमाया गुरुङ हो। म अहिले मेरो परिवारसहित ब्रुनेमा बसिरहेको छु। मेरो श्रीमानको नाम मनिष राई हो। मेरो श्रीमान ब्रुने सिग्नल ट्रुपमा काम गर्नुहुन्छ। बिएफबिएस गोर्खा रेडियोको परदेशी सन्देश कार्यक्रम मार्फत नेपालमा स्याङ्जा जिल्ला मनकामना वडा नम्बर 7 बिरुवामा रहनुहुने मेरो मम्मी मिन्सरी गुरुङ, बाबा प्रेमबहादुर गुरुङ र मेरो पूर्व घर इटहरी बिस तरारामा बस्नुहुने मेरो सासु मम्मी रौता राई र मेरो ससुरा रविश्वर राई र मेरो नन्द मुस्कान राई र मेरो दिदीहरू, मेरो साथीहरू सबैमा मेरो सम्झना सेवा ढोक छ। म नेपालबाट ब्रुनै आएको पनि 6 महिना भइसक्यो र म मेरो ठाउँ, मेरो सहर, मेरो देश, मेरो आफन्तजन, मेरो मम्मी बाबा, मेरो सबै साथीहरूलाई एकदमै धेरै सम्झिरहेको हुन्छु। कहिले कहीँ चाहिँ यो चाडपर्वको बेलामा धेरै नै याद आइरहेको हुन्छ अनि कहिले चाहिँ सम्झेर गाह्रो पनि लागिरहेको हुन्छ। ब्रुनेको बसाइ चाहिँ मेरो अति नै रमाइलो रहिरहेको छ। मलाई यहाँको वातावरणहरू पनि एकदमै रमाइलो रहिरहेको छ। मेरो श्रीमानसँग बिताइरहेको टाइम पनि मैले एकदमै खुसीले बिताइरहेको छु। नेपाललाई, मेरो परिवारलाई धेरै सम्झिरहेको छु। मलाई चाहिँ परदेशी सन्देशबाट चाहिँ यही सन्देश पठाइराख्नु मन भएकोले चाहिँ म यहाँ आज यही सन्देश भन्नु आएको छु। नेपालभन्दा बाहिर चाहिँ जति नै रमाइलो भए पनि आफ्नो देश, आफ्नो ठाउँ चाहिँ निकै नै प्यारो लाग्ने रहेछ, निकै नै सम्झना आउने रहेछ। सायद नेपाल बाहिर बस्नुहुने चाहिँ मलाई पक्कै पनि बुझ्नुहुनेछ। यो मेरो नेपाल, मेरो ठाउँ, मेरो परिवार र साथीभाइहरूले म धेरै सम्झना राख्दै अन्त्यमा बिएफपिएस गोर्खा रेडियो ब्रुनेलाई मेरो

सन्देश रेकर्ड गर्न सहयोग गर्नुभएकोमा, बिएफबिएस गोर्खा रेडियो काठमाडौँ र रेडियो नेपाललाई प्रसारण गरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। अन्त्यमा मेरो एकदमै फेभरेट सिङ्गर राजु लामाले गाउनुभएको हल्ला चलेछ बोलको गीत सुनाइदिनु अनुरोध गर्दै बिदा हुन चाहन्छु। धन्यवाद, नमस्ते।

0: हजुर, नानुमाया गुरुङको यो सन्देश र गीत पछि भने फेरि पनि हामी लाग्छौँ टुवार्ड जिआर बुनाईतर्फ नै। त्यहाँबाट हामीलाई नानुका गुरुङजीले सन्देश पठाउनु भएको छ र उहाँले भने माया बोलको गीत रोज्नु भएको छ, जोम चामलिङ राईले गाउनु भएको छ। र अब भने हामी सुरुवातमा उहाँको सन्देश सुन्छौँ, त्यसपछि गीत सुन्छौँ। नानुकाजीलाई धेरै धेरै धन्यवाद छ।
1: नमस्कार, मेरो नाम नानुका गुरुङ हो। म चाहिँ अहिले मेरो हस्बेन्ड स्टाफ सर्जन विकास देवान अनि छोरा नोलनसँग बुर्नाईमा बस्दै आइरहेका छौँ। मेरो श्रीमान चाहिँ अहिले बुर्ना सिग्नल ट्रुपमा कार्यरत हुनुहुन्छ। बिएफबिएस गोर्खा रेडियोको प्रदेशीको सन्देश कार्यक्रम मार्फत नेपाल इलाममा बस्नुहुने मेरो आफ्नो आफन्त अनि झापामा पनि बस्नुहुने मेरो परिवारलाई सम्झन चाहन्छु। युकेमा हुने साथीभाइ मेरो परिवार, हङकङमा हुने मेरो दाई भाउजू दिदी भेना, नर्वेमा हुने दाई भाउजू, युकेमा हुने सम्पूर्ण परिवार सँगसँगै मेरो साथीहरूलाई पनि सम्झन चाहन्छु। आउँदै गरेको दसैँ अनि तिहारको धेरै धेरै शुभकामना पनि व्यक्त गर्न चाहन्छु। अन्त्यमा बिएफबिएस गोर्खा रेडियोले मेरो सन्देश रेकर्ड गर्न सहयोग गर्नुभएकोमा बिएफबिएस गोर्खा रेडियो काठमाडौँ र रेडियो नेपाललाई प्रसारण गरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। जोन राईले गाउनुभएको माया बोलको गीत यहाँहरू सबैलाई सुनाउन चाहन्छु। धन्यवाद।

0: हजुर, यहाँले भर्खरै जोन चामलिङ राईको गीत सुन्नुभयो। अब फेरि पनि पालो छ अर्का श्रोता, भनौँ अर्का बहिनी हुनुहुन्छ, प्रीति लिम्बू। उहाँ पनि अहिले बुर्नाईमा नै हुनुहुन्छ।
1: सैन्य समुदायमा